0: मेहराबपुर ऐं भरपासे जी अवाम लाइ खुश खबरी पेट्रोल जे खर्च मां जान छॾायो ऐं रोज जे खर्च खां बचो A1 ऑटोस पुरानी सिंध बैंक बिल्डिंग मेहराबपुर तां सुपर स्टार इलेक्ट्रिक बाइक खरीद करियो स्पेयर पार्ट्स ऐं माहिर मकेनिक जी सहूलियत पिण मौजूद आहे उन सां गॾु सिंध शादी हाल सां गॾोगॾु A1 ऑटोस थरी रोड मेहराबपुर में ब्रांच 2 ते मेट्रो इलेक्ट्रिक बाइक इलेक्ट्रिक रिक्शा पेट्रोल लोडर रिक्शा ऐं CNG रिक्शा पिण दस्तियाब आहिनि رابطے لائے ملک خوشی محمد 0302-3295-894 ایم فیس محمد پہیار 0300-311-8956 A1 آٹوز مہراپور نالو آہی اعتماد جو
1: خوش خبری جرمن ہومیوپیتھی کلینک ساموں ودھن بوٹا پیٹرول پمپ کوٹلی کبیر روڈ مہراپور کراچی اسلام آباد جو مشہور ڈاکٹر منظور حسین میمون ایم اے ڈی ایچ ایم ایس سندھ آر ایچ ایم بی اسلام آباد ہومیوپیتھی کنسلٹنٹ اینڈ فیملی فزیشن سینئر لیکچرر نواب شاہ ہومیوپیتھک میڈیکل کالج نواب شاہ ہر اربع خمیس جمعے چھنچھر آچر سوم

0: एक्सेंट की एक और पहचान।
1: GAFM 88 नेटवर्क,
0: सिंध की आवाज। अवां जी स्किन डल ऐं बेरोनक लॻे थी, हाणे पंहिंजी स्किन खे ॾियो हिकु नओं गिलो। पेश आहे वाइट एश ब्यूटी क्रीम, अवां जी स्किन खे बणाए फ्रेश, सॉफ्ट ऐं ग्लोइंग। इन जो वाइट एश ब्यूटी क्रीम खूबसूरती जेका चमके हर ॾींहुं। बहितरीन रिज़ल्ट हासिल करण लाइ वाइट एश ब्यूटी क्रीम सां गॾु इस्तेमाल करियो वाइट एश ब्यूटी सोप। वाइट एश ब्यूटी सोप सां मिले चमकदार निखार ताज़गीअ सां गॾु। वाइट एश ब्यूटी क्रीम, ग्लोइंग स्किन जो राज। अ प्रोडक्ट बाय बायोकॉन इंटरनेशनल पाकिस्तान।
2: अज़रा बहन, जरा बात तो सुनो। हुआ करते हैं, घबराए नहीं, समझदारी से काम ले। सबसे पहले कुत्ते के काटे जख्म को 20 मिनट तक साफ पानी और आम साबुन से धोएं। इसके बाद करीबी अस्पताल जाकर डॉक्टर की हिदायत के मुताबिक एंटी रेबीज वैक्सीन लगवाएं। करीबी एंटी रेबीज सेंटर की मालूमात के लिए 1122 पर राबिता करें। महकमा सेहत, हुकूमत सिंध।
3: छा तव्हां जो ख़्वाबु आहे डॉक्टर ऑफ फिज़िकल थेरेपी, नर्स या हेल्थ प्रोफेशनल बणजण? त पोइ तव्हां लाइ आहे हिकु बहितरीन मौक़ो। सखर जो मोहतबर इदारो सिराजुद्दीन इंस्टीट्यूट ऑफ प्रोफेशनल स्टडीज में इन सेशन लाइ दाख़िलाऊं जारी आहिनि। 4 सालनि जा डिग्री प्रोग्राम्स GBSN, GBSM, 5 सालनि जो प्रोफेशनल प्रोग्राम डॉक्टर ऑफ फिज़िकल थेरेपी DPD, 2 सालनि जा डिप्लोमा प्रोग्राम्स LHV, CMW, CNA। خاص سہولتوں، اسکالرشپس موجود۔ بن سالن جے کورسز میں ایڈمیشن بالکل فری۔ جرے داخلہ اینڈ کلاس رومز، جدید لیبارٹریز، مکمل لائبریری، تجربہ کار فیکلٹی، ہاسٹل، پک اینڈ ڈراپ، آئی فیزیو تھراپی، او پی ڈی جی بہترین سہولت۔ ہی ادارو سندھ حکومت جے ہیلتھ ڈپارٹمنٹ کا منظور شدہ اور پاکستان نرسنگ اینڈ مڈ وائفری کاؤنسل کا تسلیم شدہ لیاقت میڈیکل یونیورسٹی جو ڈگری یافتہ ہے۔ یاد رکھو، سیٹس محدود ہیں، تہیں کرے پینجے روشن مستقبل لائے داخلہ وٹھو۔ ایک خاص گال، ایتے میڈیکل جا شارٹ کورسز، OT، ہیلتھ ٹیکنیشن، ایم بیا سب کورسز پن تھیندا آہن۔ ایڈریس سراج الدین ایجوکیشنل کمپلیکس، سیکٹر 5، سکھر ٹاؤن شپ، مین بائی پاس روڈ، سکھر۔ رابطو 07115635642 آئیں 0310816611۔
4: یار مچھا کیا، کتھے ونیا، گھر میں بیٹھو ہاں پر ٹھیک ہی نہیں، شاید مجھے زندگی لائے کا دوائی نہ ٹھئی۔
3: چھو بھلا، چھا چھوا تکھے، صاف صاف بدھا مسلو چھائے۔
4: یار ہک مسلو ہجے تا بدھایا، مجھے تے مسلن جی قطار لگلا ہے، نہ بھک صحیح لگے تھی، ائی جے کچھ بھی کھاواں تھو تا ہضم ہی نہ تھو تھے، پیٹ پھوک جی ونی تھو، ہتھ پیر سن تھی ونن تھا، ائی سجو ڈیں سستی محسوس تھی تھی، کہ کم جو رہندو ہی نہ ہاں۔
3: یار تجا گھنا نہ، بس ہک ہی مسلو آ۔
4: ہک इहो कीअं?
3: हा, तुंहिंजो मैदो ख़राब आहे, छा तो न ॿुधो आहे, मादो दुरुस्त त इंसान दुरुस्त। जे मादो सही न हूंदो त बुख बि न लॻंदी, न हाज़मो थींदो ऐं न ताक़त मिलंदी।
4: त पोइ मां छा कयां?
3: सवलो हल आहे, इस्तेमाल कर शिफ़ाए मैदा कोर्स। ही कुदरती जुज़नि मां तयार कयल कोर्स तुंहिंजे जिस्म जो हिसो बणजी तुंहिंजे मैदे खे बिल्कुलु ताज़ो ऐं मज़बूत करे छॾींदो। बुख खुली वेंदई, खाधो
0: मेहरापुर ऐं भरपासे जी आवाम लाइ खुश खबरी। पेट्रोल जे खर्च मां जान छॾायो ऐं रोज़ जे खर्च खां बचो। A1 आटोज पुराणी सिंध बैंक बिल्डिंग मेहरापुर तां सुपर स्टार इलेक्ट्रिक बाइक ख़रीद करियो। स्पेयर पार्ट्स ऐं माहिर मकेनिक जी सहूलियत पिणु मौजूदु आहे। उन सां गॾु सिंध शादी हाल सां गॾोगॾु A1 आटोज थरी रोड मेहरापुर में ब्रांच 2 ते मेट्रो इलेक्ट्रिक बाइक, इलेक्ट्रिक रिक्शा, पेट्रोल लोडर, रिक्शा ऐं CNG रिक्शा पिणु दस्तियाब आहिनि। ते लाए मलिक खुशी मोहम्मद 0302-3295894 ऐं फेस मोहम्मद पहियार 0300-311-8956। A1 आटोस मेहरापुर, नालो आहे एतमाद जो।
5: अरे न, खुश्क ऐं बीरोनो की स्किन, हाणे इन्हीअ जे लाइ छा? डैमेज ऐं डल स्किन खे कयो आउट। पर इहो कीअं? तोखे खपे सुपर वाइट राइस कॉलेजन ब्यूटी क्रीम, जंहिं में आहिनि चांवरनि जूं खूबियूं ऐं कोजिक एसिड फॉर्मुलेशन, जो जिल्द खे रीस्टोर करे हुनजी नमी खे लॉक करे, ऐं चांवरनि जूं खूबियूं, जिल्द मां फाइन लाइन्स ऐं झुरनि खे घटि कनि।

0: ते इन खे असां हल्को न वठंदासीं छो जो इहो मर्ज़ अॻिते हली कैंसर में बि जेको जेको आहे सो मुफ़्त यानी हिकिड़ो मुंतक़िल थी सघे थो बल्कि मुंतक़िल थी वेंदो आहे। इन जे करे इहा जॾहिं बि अहिड़े क़िस्म जूं ईअं तकलीफ़ूं थियनि त ज़रूरु कंहिं डॉक्टर पंहिंजे पंहिंजो मुरादो दवा हरगिज़ न खाइजे। इन जे लाइ एच पैलोरी हिकिड़ी स्टूल डी आर टेस्ट थींदी आहे या जेको आहे सो स्टूल जे हवाले सां यानी पाखाने जी हिकिड़ी टेस्ट थींदी आहे उहा बि माण्हू कराए सघे थो। त उन सां जेको आहे सो उन में एंटीजीन स्टूल डी आर जी मां ॻाल्हि कई त उन में यानी हिकिड़ी ख़बर पइजी वेंदी आहे त कहिड़ी तकलीफ़ आहे ऐं पोइ उहो वायरस आहे या न आहे। घणियूं ई आम टेस्टूं हिकिड़ियूं उन जूं निकिरी पियूं आहिनि अॼुकल्ह जेको आहे सो यानी के विया हुआ स्टिक ते चेक कराई ॿ यानी पॉज़िटिव आई त सम्झो त, लेकिन उन खां बहितर इहो हूंदो आहे त माण्हू सुठी जेको आहे सो जेके थोरी टेस्ट हूंदी आहे उहो माण्हू कराईंदो त उन में माण्हूअ जो डिफेंस थी सघे थो, ख़र्च बि हुनजो सजायो थी सघे थो। उन खां पोइ उन में परहेज़ तमामु ज़रूरी हूंदी आहे ऐं ॻाढ़ो मिर्च बिल्कुलु जेको आहे सो मना हूंदी आहे। तरियल शयूं, खटियूं शयूं, वॾो गोश्त वग़ैरह इहे बिल्कुलु हरगिज़ न खाए। दलियो वग़ैरह माण्हू इस्तेमालु करे सघे थो, चांहि जो इस्तेमालु बिल्कुलु घटि करे सघे थो, थधियूं शयूं इस्तेमालु करे ऐं बिल्कुलु प्रोग्राम असांजो जारी रहंदो। जी साईं, ऐसा सभु
1: तमामु वॾी महिरबानी सर, तव्हां हिकु बहितरीन मालूमात ॾिनी। डॉक्टर साहब, हर बार खमीस जुमे छंछर या आचर ते सुबुह 10 वॻे खां शाम 5 वॻे ताईं जर्मन होम्योपैथी क्लिनिक साम्हूं वधण पोटा पेट्रोल पंप कोटड़ी रोड मैरापुर में मरीज़नि जो इलाज कंदा आहिनि। ऐं नोट, अंगारे जे ॾींहुं क्लिनिक बंदि हूंदी आहे ऐं इन में हफ़्ते जा 3 ॾींहं जुमो छंछर आचर चेकअप फीस बिल्कुलु फ्री हूंदी आहे। बाक़ी दवा मरीज़ खे स्टोर तां वठणी हूंदी आहे। असांजे प्रोग्राम में लाइव कॉल ज़रिए शामिलु थी सघो था, जिन नंबर आहे 0301-2196-851। डॉक्टर साहब मुख़्तलिफ़ बीमारियुनि जा माहिर डॉक्टर आहिनि, जिन में गुर्दे, पिते, मसाने जी पथरी जो बग़ैर ऑपरेशन जे कामयाब इलाज कंदा आहिनि। संदनि जोड़नि, गोॾनि जो सूरु, कुन रग जो सूरु, नक, कन, गलो, पुराणलो, नज़लो, निछूं, मथे जो सूरु, अधु मथे जो सूरु, नज़र जी कमज़ोरी, कन जो वहणु, कन जो सूरु, घटि ॿुधण में अचणु, शुगर, ब्लड प्रेशर, दिलि जा मर्ज़, फालिज, खंघु, टीबी, मैदे जो सूरु, मैदे जी अल्सर, तिली जो वधणु, जिगर, हेपाटाइटिस बी सी, गुर्दनि जो इन्फेक्शन, चहिरे जो रंग सांवरो, चहिरे जी ख़ारिश, फट फुरड़ियूं, ॿारनि में कद जो न वधणु, औरतुनि ऐं मर्दनि जे पोशीदा बीमारियुनि जो कामयाबु इलाजु कंदा आहिनि। असांजे लाइव कॉल जो नंबर आहे 0301-2196-851। इन नंबर ते तव्हां कॉल करे कंहिं बि बीमारी बाबति ॼाण हासिलु करे सघो था। हिकु दफ़ो ॿीहर डॉक्टर साहब जो एड्रेस ऐं टाइम अव्हां खे ॿुधाईंदा हलंदासीं, लेकिन इन खां पहिरियां डॉक्टर साहब कॉल आहे उन जी तरफ़ हलंदासीं। अस्सलामु अलैकुम।
2: साईं वालेकुम सलाम। साईं मां मुजाहिद सर टू गुड पाले सर ते कमु ॻाल्हायां। मूंखे कन में थी आराई थी वॾी थी वई, हाणे सूरु आहे कन में ॾाढो।
1: अच्छा, ठीकु आहे डॉक्टर साहब, तव्हांखे ॿुधाए थो, रेडियो ॿुधो।
0: जी साईं, बिल्कुलु गर्मी दाणा निकिरंदा रहंदा आहिनि, लेकिन इहो आहे त हकनि जी टाइप्स अलॻि हूंदी आहे। हिकु त जेको आहे सो तरियल शइ, खटी शइ या जेको सो अंब वग़ैरह खां खाइण खां परहेज़ कयो ऐं मेट जो इस्तेमालु ज़रूरु कयो। मेट जेके आराई आरायूं जंहिंखे चऊं या गर्मी दाणा बहुबदा त कनि जे ॿाहिरां जेको आहे सो आहे त उनखे अन इहो जेको मेट आहे, मेट जो इस्तेमालु करण सां मेट थधो हूंदो आहे, इन सां आराई या अहिड़े क़िस्म जा दाणा जेके आहिनि से ख़तमु थी वेंदा आहिनि, वरना बसूरत दीगर पोइ रूबरू बि ॾेखारे सघे थो। वॾी महिरबानी
1: डॉक्टर साहब। हर बार खमीस जुमे छंछरु आचर ते सुबुह 10 वॻे खां शाम 5 वॻे ताईं जर्मन होम्योपैथी क्लिनिक साम्हूं वधण पोटा पेट्रोल पंप कोटड़ी रोड मैरापुर में मरीज़नि जो इलाजु कंदा आहिनि। असांजे प्रोग्राम में लाइव कॉल ज़रिए शामिलु थी सघो था। असांजे लाइव कॉल जो नंबर आहे 0301-2196-851. ڈاکٹر صاحب مختلف بیمارن جا ماہر ڈاکٹر ہیں جن میں گردے پتے مسانے جی پتھری جو کامیاب علاج کندا ہیں کال جی طرف ہلدا سی دسوں دا کیرا لائن تے موجود السلام علیکم
3: وعلیکم السلام ماں گوٹ منظور حسین شرک کا جگہ لائن نظر
1: سے جی دا چھا پوچھنا چاہندا ڈاکٹر صاحب کا
3: سر چمڑی تے پرڑیوں وغیرہ چھڑے نہیں نتے
1: اچھا عمر گھنی ہے
3: میرا ہے 15 سال
1: ٹھیک ہے ریڈیو بدو ڈاکٹر صاحب وہاں کے بدائے تھا جی سر
0: جسے ہی موسم ہے چمڑی تے جڑے جکے آ رہی ہوں یا وڑی قسم جو پرڑیوں یا پھنسیوں تھی ویندی ہیں تے یہ سمجھو رت جو بگاڑ تھی ویندا ہے رت میں اندر گرمائش تھی ویندی ہے اے میدے دے کرے بھی جکو ہے سو میدے میں گرمائش ہوندی ہے جے کرے بھی تھی نا بہرحال ہن جے لے ہن موسم میں جے کدے کہیں بھی دوست کے اڑے قسم جو پرڑیوں وغیرہ نکلن تھیوں تا پنیر جو استعمال تمام بہتر ہے روزانہ رات جو 7-8 دانا پنیر جا 2 کارا مرچ 1 ننڈڑو فوٹو نڈڑو ٹکڑو مصری جو پانی میں پسائر کو صبح جو نیرا نے وہ جو ہے سو پانی چھانے وہ پین ان شاء اللہ تعالیٰ اچھا ان کا یہ ہے تو صبح جو پہرا وینجی چھڑن وہ پانی پین چھو جو یہ پی پوئے وینجڑو نہ ہوں گھٹ میں گھٹ پی پانی کے پینے کا کلاک بعد میں ہی کچھ نہ کچھ وی بو کھانا ہوں چھو جو ہی کچھ اڑے قسم جو طب جو دواؤں ہوں جنسا ہی اڑے قسم جا احتیاط تمام ضروری ہوتا ہے ان سے گڈو گڈ امب چاور کھٹی شیوں یہ استعمال ہرگز نہ کرنی تھدی شیوں استعمال کرنی کھیر جو استعمال کر ان شاء اللہ تعالیٰ کافی سارا فائدہ جو ہے سو پی ورنہ فرق نہ پے تو برابر ڈیکھارے چھو
1: پروگرام آئے سے جی گال جی ایف ایم 94 جے لائیو اسٹوڈیو میں اواں کے پروگرام نشر کے ونے ڈاکٹر صاحب مختلف بیمارن جا ماہر ڈاکٹر ہیں جن میں سندن جوڑن گوڈن جو سور کن رگ جو سور نک کن گلو پرانو نزلو نچھوں متھے جو سور اد متھے جو سور نظر جی کمزوری کن جو وہن کن جو سور گھٹ بدھن میں اچن شوگر بلڈ پریشر دل جا مرض فالج کھنگ ٹی بی میدے جو سور میدے جی السر تلی جو ودھن جگر ہیپاٹائٹس بی سی گردن جو انفیکشن چہرے جو رنگ سانورو چہرے جی خارش فٹ فرنیوں بارن میں قد جو نہ ودھن عورتن مردن جے پوشیدہ بیمار جو علاج کندا ہے لائیو کال اصانے پروگرام میں لائیو کال ذریعے شامل تھی سکو تھا لائیو کال جو نمبر ہے 0301-2196-851

0: It's 7 p.m. This time check is brought to you by
1: White Ish Beauty Cream, Glowing Skin Jo Raaz, a product by Biocon International Pakistan.
2: अब आप सुनेंगे GAFM नेटवर्क पर KTN News.
3: Brought to you by
4: Super White Rice Collagen Beauty Cream, a product by Aksa Cosmetics Pakistan.
5: जन्म वठंदड़ दहशतगर्दी खिलाफ टारगेटेड कार्रवाई जारी रख अजम जो वर्जाब दहशतगर्दन जे सहूलत कारी कंदड़ तालिबान जे जिम्मेवार दहशतगर्दन खिलाफ इंटेलिजेंस बेस्ड ऑपरेशन जी सारा नेशनल एक्शन प्लान तहत अवलात बदल हुक्मरानी दहशतगर्दी डोहारियन जी गठजोड़ जो खात्मो पुलिस जी सग में वाद अंटर करार आईएसपी भी बहाने से इंतशार पखेड़ अवमई जड़ी सूरतहाल पैदा करण वारी कोशिश के कानून मौजिब बिना कें फर्क के फैसलाती अंदाज में नाकाम बनाए वो फोरम पारा पाक तुर्किया दिफाई माहे की आजियां कश्मीरियन के इखलाकी मदद वाले अजम जो वर्जाव आसिम मुनीर चयो कौम की हिमायत से फौज मुल्की खुदमुख्तारी कौमी सलामती के तहफुज लाय तैयार है حکومت پارٹی جو اپوزیشن کے قومی مسئلن جو حل گالین ذریعے کڈھن تے زور گالیوں جاری رکھن ائے سبانے بیہر گڈجانی کرتے تفاق اسپیکر آفس پاراں جاری کی جو بھی ہے تا حکومت پیپلز پارٹی ائے اپوزیشن وچ میں ملکی خیال تے گالیوں تھیو حکومت طرفا گھرو وزیر محسن نقوی رانا ثناءاللہ امیر مقام طارق فضل چودھری طلال چودھری شریک تھیا پیپلز پارٹی کی نمائندگی شری رحمان نبی سکرانی کئی پی ٹی آئی گوہر راجا ناصر عباس سلمان اکرام راجا اسد کیسر عامر ڈوگر حلیم عادل شیخ شامل ہوا
6: یہ پہلا مرتبہ ہے کہ ہماری اور حکومت کی ایسی کمیٹی بنی ہے جس میں ہم سارے لوگ موجود ہیں اسپیکر صاحب کے چیمبر میں مثبت پہلو یہی ہے کہ کنٹینیو ہے کل انشاءاللہ تعالی
7: ہمارا گورنمنٹ سے بھی تو نمائندگان شامل ہوں گے
6: یہی کمیٹی ہوگی یہی ہماری کمیٹی ہے خان صاحب کے جو احکامات ہوتے ہیں ہم ہمیشہ خان صاحب کے احکامات
8: اصل یہ کہ یہ مذاکرات جاری رہیں گے کل پھر میٹنگ ہوگی بات چیت ہوگی اس کے بعد پھر فیصلہ کرنا ہے
5: سٹھے ماحول میں گالیاں تھیں ہیں گالیاں جو بیو دور سبانے منجن بوگی چیئرمین بیرسٹر گوہر چیو ہے تو امید ہے تو صورتحال بہتری تھی سینٹ میں اپوزیشن لیڈر چیو تو اسا پینجو تجویز حکومت پینجو گالیاں سبانے تھیندیوں